0: मन मान पुछ रे मदेल गिर पितले पैदल गिर पितले आईने के दामे खमले खुजियाम यारा खुब देता खुजियाम दोस्ता खुब देता सर बख्ते आवले ले अमल मन मन मन मन मान पुछ रे
1: مان مان کوچهره، آمان مان کوچهره، تو خولانا کمپره، تو خولانا کمپره، وقتی چابه